कुम माघ महारस हर जप अठसठ तीरथ नाता। तुखारी राग दे बारह माह दे राही माघ दे महीने दा धन गुरु नानक देव जी महाराज दा उपदेश संदेश। माघ पुनीत भई तीरथ अंतर जाने। माघ दा महीना साडे लई अत्यंत पुनीत साबित होया। किसां किसे तीरथ ते इशनान कीता, किसे विशेष तीरथ ते जाना नसीब होया। साहिब कहिंदे हां तीरथ अंतर जाने, अंतरीव तीरथ दी समझ पै गई और उत्थे इशनान कीता। ई अंतरीव तीरथ की है इसका गुरु ग्रंथ साहिब जी महाराज दे बड़ा जिक्र है। भगत बैणी जी कहिंदे ने टीड़ा पिंगला सुख मना तीन बसे इक ठाए बैणी ते संगम प्रयाग मन मज्जन करे तिथाए। टीड़ा सज्जी सुर पिंगला खब्बी सुर नाटका दी ए दो नाड़ियां दो सुराखा। तीसरी सुखमना जो सिर दे उपरों आउंदी है और इना तिना दा मस्तक दे त्रिकटु जिसनु कहिंदे ने तिना दा ए संगम है। आप कहिंदे ने मस्तक दे ध्यान जोड़ के प्रभु दा चिंतन कीता है, प्रभु दे नाम दा अलाप कीता है, जाप कीता है। मन ऐसा लीन होया है मानो घर बैठे ही त्रिवेणी दा इशनान हो गया है, प्रयागराज दा इशनान हो गया। इसी तरीके नाल अंतरीव तीरथ दा जपजी साहब दी पंक्ति दे राही गुरु नानक देव जी महाराज इन जिक्र करदे ने गावीए सुनिए मन रखिए भाव। और फिर दूसरी पंक्ति सुनिए मनिए मन कीता भाव अंतरगत तीरथ मल नाओ। ए अंतरीव तीरथ है परमात्मा दे नाम नु सुनना मनना सुनिए मनिए मन कीता भाव ते मन दे भावनावां नु उजागर करना, श्रद्धा नु उजागर करना और श्रद्धा विच लीन हो के सुनना मनना ते फिर गायन करना, बस यही अंतरीव तीरथ है। इसते ही मन पावन हो जांदा है, जन्मा जन्मांतरां दे पापां दी महल इस तीरथ ते इशनान करके धुल जांदी है। तो साहब इत्थे फरमान पे करदे ने माघ पुनीत भई तीरथ अंतर जानिया। माघ दा महीना साडे लई पुनीत हो गया, पावन हो गया, क्योंकि अंतरीव तीरथ दी समझ पै गई। जद मन अंतर है तो फिर तीरथ ही अंतर ही चाहिदा है। कबीर ने उसका जिक्र इंज कीता है, गंग जमन के अंतरे सहज सुन के घाट तहां कबीरे मठ किया खोजत मुनि जन बाट। गंग जमन के अंतरे जो परमात्मा दा नाम मैं गायन कर रहा ए गंगा है, जो इसनु मैं सुन रहा इस विच ध्यान जोड़ रहा ए जमना है, और इस संगम दे उते एक घाट है सहज दा, और इत्थे एक होर घाट है सुन दा अफुर अवस्था दा। इस देश में इशनान कर रहे हैं गंग जमन के अंतरे सहज सुन के घाट तहां कबीरे मठ किया खोजत मुनिजन बाट। आदि काल तो मुनिजन ऋषि लोग संत जन इसी तीरथ नु लभदे फिरदे ने। कबीर कहिंदे ने मैं इस तीरथ तक पहुंच गया, मैं इस तीरथ ते इशनान करके पावन हो गया। तो साहिब कहिंदे ने माघ दा महीना पुनीत हो गया, अंतरीव तीरथ दी समझ पै गई है और अंतरीव तीरथ दे इशनान ने जन्मा जन्मांतरां दे पापां दी मैल नु धो दिता है। साजन सहज मिले गुण गए अंक समाने। जैसे अंतरीव तीरथ ते इशनान कीता पावन होए सहज अवस्था अंदरों उत्पन्न हुई,
سہج دا مطلب سوئم تو جنمیا، جو اپنے آپ تو پیدا ہویا ہے۔ اس طرح سہج اوستھا دی پراپتی ہو گئی، ادھے چوں ہی ساجن پیدا ہوئے، پریپورن پرماتما پرگٹ ہوئے اور اس نے کنٹھ لا لیا، وہ انگا دے نال آکے سمائے، جوڑ جڑ گیا ساڈا پریپورن پرماتما دے نال۔ پریتم گن انکے سن پرب بن کے تد بھاوا سرنا۔ ہن شاید انج اپدیش کردے نے جگیاسو نوں سمجھاندے نے، توں انج جوڑڑی وی کر تے اس بھاو نوں وی سمجھ۔ ہے پریپورن پرماتما، توں گنا نال اوت پروت، توں گنوان ہے، ہے گنا دے مہان ساگر، ہے اتینت سندر، پریتم گن انکے سن پرب بن کے تد بھاوا ہر ناوا۔ جے میں تینو پا جاوا، یہی تیرت دا اشنان ہے، یہی سروور دا اشنان ہے۔ جے تینو پاوا ہی نہ تو پھر اشنان کیے، تیرت ناوا جے تس بھاوا، ون بھانے کہنا ہی کری۔ یہی تیرت دا اشنان ہے، جے تینو پا جائیے تے اسنو بھا جائیے تو سمجھ لو پروان ہو گئے، ساری میل کٹی گئی۔ پھر صاحب شری گرو نانک دیو جی مہاراج دا ایک ہور سندر واد، آپ کہندے نے تیرت ناون جاؤ، تیرت نام ہے، تیرت شبد بچار انتر گیان ہے، گر گیان ساچا تھان تیرت، دس پرب سدا دساہرا، او نام ہر کا سدا جاچوں، دیہو پرب دھرنی دھرا۔ صاحب فرمان کردن ضرور توں تیرتھاں تے اشنان کرن لئی جا، پر تیرت کیڑا ہے؟ تیرت نامن جاؤ، تیرت نام ہے، پرماتما دا نام ہی تے تیرت ہے، اور اے تیرت ہر تھاں تے ہے، ہر وقت میسر ہے، بس صرف تیری رسنا چلنی چاہیے، واہے گرو واہے گرو واہے گرو، ایسا جاپ چلنا چاہیے، رسنا بولے تے کن سن، تیرت دا اشنان چل پیا۔ تیرت ناون جاؤ، تیرت نام ہے، تیرت شبد وچار انتر گیان ہے، گرو دا جو شبد ہے، اس شبد دی جو وچار ہے، انہوں جڑا وچارنا ہے، سوچنا ہے، اپنے سوچ منڈل دے جو لینا ہے، بس یہی تیرت دا اشنان ہے۔ تو صاحب اتھے فرمان کردے نے، اے پریپورن پرماتما، اے گناں نال اوت پروت سمائے ہوئے گناں وچ، اے سندر سروپ، جے میں تینوں پا جاواں تائیں جو ہے تیرت دا اشنان ہے، پریتم گن انکے سن پرب بن کے تد بھاوا کرناوا، گنگ جمنتے بینی سنگم، سات سمند سماوا۔ جے کدرے تینوں میں پا جاواں تے اے گنگا جمنا تے تربینی دے سنگم دا اشنان ہو گیا، مانو ستاں سمندراں دا میں اشنان کر لیا، ساری پویترتا مینوں جو ہے پراپت ہو گئی۔ جے کدرے میں تینوں پا جاواں تے بھان دا طریقہ ایک کوئی سدگرہ نے دسیا ہے، تیرتھ انتر جانے، انتری تیرتھ دا اشنان بڑا جو ہے لازمی ہے۔ وویک بدھی والے امرت ویلے اٹھ کے بس اسی انتریو تیرت تے روز اشنان کردے نے، اور جنما جنمانتراں دے سنسکاراں دی محل نو دھوندے رہندے نے، دھوندے رہندے نے، ایک دن سوچ پاون تے پرماتما دی مورتی ہو جاندے نے۔ واسطے کے ایسا پرش جتھے بھی بیٹھا ہے اس دے بیٹھن دے نال ہی تیرت جنم لیندے نے۔ بھگت پیپا جی دا ایک بڑا سندر واک، کایو دیوا کایو دیول کایو جنگم جاتی، کایو دھوپ دیپ نہیں بیدا، کایو پوجو پاتی۔ آپ کہندے نے کایا ہی مندر بن گئی ہے، کایا ہی تیرت بن گئی ہے، اور کایا وچوں ہی میں نو ند نام دی پراپتی کر لیے، کایا بوکھنڈ کھوجتے نو ند پائی، نہ کچھ آئے بو نہ کچھ جائے بو، رام کی دوہائی۔ اے مہان سوغات اس کایا دے اندروں جو ہے میں پراپت کر لئی، اس انتریو تیرتھ نو جان کے اتنی وڈی برکت پراپت ہو گئی۔
भाई साहब भाई गुरदास जी दी एक बड़ी कीमती पौड़ी है। आपदा फरमान चरणों दुख होए सुरसरी तज बैकुंठ जगत विच आई। ऐसा मिथिहास है कि गंगा ए ब्रह्मे दे करमंडल दा जल है, शंकर दे मस्तक दा जल है, विष्णु दे चरणा दा जल है। अपने करमंडल चो कढ के ए जल विष्णु दे चरणा ते डोलिया ब्रह्मे ने, फिर ए शंकर ने अपने मस्तक दे सहारिया ते इस तरह ए संसार विच आई। चरणों दुख होए सुरसरी तज बैकुंठ जगत विच आई, 900 नदी 99 68 तीर्थ अंग समाई। इस पृथ्वी देते जो 999 नदियां 12 मास दरिया वगण वाले ने, भाई साहब कहन गंगा इन्हां दे चों सिरमौर है, महान है। क्यों कि 68 तीर्थ इस दे ही कंडे ते बने हुए ने। तेह लोकी परवान है महादेव ले शीस चढ़ाई, त्रिशंकर ने इसनु अपने मस्तक दे थां दिती है। भाई साहब अखीर दे कहंदे ने सण गंगा बैकुंठ लख लख बैकुंठ नाथ लेवलाई, साधु दूर न पुजने साध संगत सतगुर शरणाई। लखां ही ब्रह्मे दे करमंडल दा जल होए, लखां ही विष्णु दे चरणा दा जल होए, ते लखां ही शंकर दे मस्तक दा जो है जल होवे। सण गंगा बैकुंठ लख लख बैकुंठ लाख लिवलाई, साधु धूर ना पुजने साध संगत सतगुरु शरणाई। साधुआं दी संगत विच बैठ के जो अपनी सुरत शब्द दे जोड़ के मगन है, उसके कदमा तो करोड़ा गंगा निछावर कीतियां जा सकदियां ने, कुर्बान कीतियां जा सकदियां ने। उसके चरणा दी खाक इतनी पावन है, इतनी महान है। तो अंतरीव तीरथ का ही जिक्र गुरु अर्जन देव जी कर देन, और अंतरीव तीरथ का ही जिक्र धन गुरु नानक देव जी महाराज कर देने। पुन्न दान पूजा परमेश्वर जुग जुग एको जाता, जो जुगां जुगांतरां दे इको परिपूर्ण परमात्मा रमे होया, उनू जेड़ा असी जान लिया मानो सारे पुन कर ले, सारा दान कर छड़िया, और सारी पूजा प्रतिष्ठा परिपूर्ण परमात्मा दी हो गई। परमात्मा नु जानना ही सब तो वड्डा पुन है, परमात्मा नु जान लेना ही सब तो वड्डा दान है। कारण जद कोई जान लेंदा है तो उसके अंदर एक प्यास पैदा हो जाती है दूजे भी जानना, और वो ऐसी कोशिश करता है वंडन नु चल पैंदा है, दूजियां नु ज्ञान वंडदा है, और दूजियां नु दसदा है प्रभु दी इंज प्राप्ति होवेगी और प्रभु ऐसे ने। तो पुन्न दान पूजा परमेश्वर जुग जुग एको जाता, ओ जुगा जुगा विच जो एक रमिया होया उसनु जेड़ा असी जान लिया मानो सारे पुन कर ले, सारी पूजा कर ली, हर तरह दा दान असी दे दिता। नानक माघ महारस हर जप 68 तीर्थ नाथा, क्योंकि माघ दे महीने दा इस्नान ते दान काफी महान मनिया गया है। साहिब कहंदे ने ज्ञान दे दान तो वड्डा कोई दान नहीं, ते परमात्मा नु जान लेना इस तो वड्डा जो है कोई ज्ञान नहीं, और जिस दे कुल एक ज्ञान है ते ज्ञान दा दान है मानो उसने सारे पुन कर ले। नानक माघ महारस हर जप 68 तीर्थ नाथा, माघ दे महीने विच परमात्मा दा नाम जप जप के जो महारस की प्राप्ति हो गई मानो 68 तीर्थां दा इशनान हो गया, इतना माघ पुनीत हो गई, महान हो गई। फलगुण आनंद उपार जना हर सज्जन प्रगटे आए।